Thank you.

Vamos a ir a pagar 500 kilos de aquí. Si da el puente, te arregla.

Ben acaba

सैनिक संरचनाको पुनर्निर्माण भइरहेकोमा पुनर्निर्माणमा भइरहेको ढिलाइमा पनि सरकारको ध्यान आकर्षण गराउनु भएको छ। यसैबीच विपक्षी दलहरूले पनि रसियाको घटेको सिद्धान्तपछिको उद्धार राहत र पुनर्धानका लागि सरकारले आवश्यक

त्यो विषयमा चाहिँ हामीले अलिकति छलफल गरेन सरकारले गरेको कामहरू कतिको राम्रो भएको छ र कतिसम्म हामीले अगाडि बढाउनु पर्ने हो यसलाई कसरी निरन्तरता गरियो भन्ने कुरा पनि यहाँ कुरा भयो। सर्वदलीय बैठक बस्दै गर्दाखेरि के कुरा अब हामीले बनाएको थियौँ त्यो क्षेत्रमा गर्ने कामहरूको त्यो क्षेत्रमा जुन हामीले एउटा नौ जस्तो गरेर बुझाउनु भएको थियौँ त्यो कुरामा कति कार्यान्वयन भयो कति हुन बाँकी छ यसलाई अब अगाडिको दिनहरूमा चाहिँ कसरी अगाडि बढ्ने भन्ने कुरामा चाहिँ छलफल भयो सत्तापक्षको

0: सूचना नेटवर्क सीआईएन मार्फत देशै भरि प्रसारण भइरहेको साझा खबरमा प्राप्त प्रश्नका लागि स्तनपानको महत्व
1: हामी ढिलो गर्यौँ भने बिस्तारै सूचना सङ्गतको चिनीको मात्रा कम हुँदै गएपछि शिशु सुस्थ हुँदै जान्छ अनि पछि हामीले सुरु गर्नुभयो त्यति मजाले मात्र पार्न सक्छ अगाडि कम पनि कम हुँदै जान्छ।

0: i en posar-se a acabar el somni de l'hora.
1: Thank you.

0: so as to stay in contact with the most desirable survivors.
1: अभिभावक समूह खुला संवाद रखू यौन तथा प्रजनन स्वास्थ्य संबंधी सही जानकारी र परामर्शको भाग हुनु परिवार र समाजको अनावश्यक दबाव तथा सर सामाजिक मान्यतालाई

समाधान को खोजी भइरहेको छ। राजमार्ग भन्दा तल त्रिशुली नदीको कटान र त्यसको माथिल्लो भागमा देखिएको चिलाका कारण कृष्ण भीरमा पहिरोको जोखिम बढेको उल्लेख गरिएको छ। अब सांसद तामाङलाई 5.5 वर्ष कैद शीर्षकमा अर्को खबर छ। जिल्ला अदालत काठमाडौँले सिभिल सरकारी ठगी प्रकरणमा संविधान सभा सदस्य समेत रहेका इच्छाराज तामाङलाई 5 वर्ष 6 महिना कैद सजाय सुनाएको छ। सरकार सन्दर्भ नरोगी राजनैतिक दल शीर्षकमा समूह बंगालले लेख्नु भएको खबर पनि छापिएको छ। यतिमा दैनिकमा पुराना दलहरू 23 भदौको कुरा गर्दैनन्, सरकार 24 भदौ बारे बोल्दैन शीर्षकमा दुर्गा दलहरूले लेख्नु भएको खबर छापिएको छ। पुराना राजनीतिक दलहरू 24 भदौको विध्वंस अनि आन्दोलनको भविष्य

Nepal, Pahil Patak, Asia Cup ma pukeko thiyo. अनुपम स्ट्राइकर किंग्स नेपाल फुटबल लिग एन्ड भिएलमा हिजो फाइनलमा प्रवेश गरेको छ। अन्नपूर्णले लिगमा 12 अङ्कका साथ अङ्कका शीर्ष स्थानमा रहँदै अन्तिम दुई स्थान पक्का गरेको हो। लिगमा शीर्ष स्थानमा रहने टोली

यसै अनुसार

0: समयका सम्म शिशुलाई आमाको दूध बाहेक अन्य पानी वा आहार केही नदिकन केवल स्तनपान गराउनुलाई पूर्ण स्तनपान भनिन्छ। यसले शिशुको शारीरिक तथा मानसिक विकास गराउँछ, रोगबाट बचाउँछ र आमाको स्वास्थ्यलाई समेत फाइदा पुर्याउँछ। स्तनपान बारेमा आमाहरू सचेत भन्दै हरेक कार्यालयमा स्तनपान कक्ष आवश्यक छ भन्ने सवालहरू उठ्दै कार्यान्वयनमा समेत आउन थालेको छ।
1: स्तनपान अनिवार्य भएकाले हरेक कार्यालयमा स्तनपान कक्ष आवश्यक रहेको र स्तनपानका लागि

0: सन्त सेवाहरू कुराकानी गर्दै हुनुहुन्छ। धादिङ लगायतका क्षेत्रमा भएको जनधनको क्षति र प्रभावको बारेमा संवाद केन्द्रित छ।
1: रसुल नगरको तुलनामा त कमै हो, तर विभिन्न तिनवटा पञ्चायतहरू प्रभावित छन्। पुरिया झन्डा बगाउने भन्दा पनि गइरहेको छ, पुरिया धेरै छ।

सरकारमा पहुँच छैन भनेर राखेरी

అధ్యయనం అనేది

0: बचिएको आरोप लाग्ने गरेको छ। होइन केन्द्र सरकार साँच्चैको जनताको आवाज बुलन्द गर्ने र द्रुत गतिमा कानून बनाउने थप बनाउने तपाईँले तपाईँको व्यक्तिगत भूमिका के छ?
1: तपाईँले जुन पहिले भन्नुभएको छ त्यस्तो छैन। संसदीय कारणले गर्दाखेरि त्यो आवाज त प्रतिपक्षीको आवाज त सबै सरकारले सबै कुरो जातापट्टै समर्थन गरेर प्रतिपक्षीको ड्युटीहरू हुन्छ। प्रतिपक्षीको ड्युटी त सरकारले कमजोरीहरू धेरै नै हो। त्यस कारणले त्यो देखाएको त्यसलाई कसरी दुनियाँ कसरी पुगेको छ त्यही तपिस त्यो तपिस सर्भिस केही छैन तपिस गरेर लाँदैन। बाँकी रह्यो साहित्य निर्माणमा आवाजहरू गर्ने कुराहरू समिति एकतामा सहभागी हुनु पर्यो। त्यसमा अहिले तपाईँसँग कुरा गर्ने अर्को बैठक छ त्यही समितिको, त्यसमा जानुपर्नेछ। अब यो अहिलेको यो बैठकपछि सम्बन्धित अर्थात् समितिले एउटा उपसमिति बनाएर त्यो उपसमिति अन्तर्गत त्यही काम गर्ने कुराहरू त्यसमा अहिले हो। त्यसै गरी विभिन्न विधेयकहरू चाहिँ आफ्नो समितिमा आउँछन्, ती समितिमा विधेयकहरूमा त्यहाँ छलफल गर्ने हो। विधेयकहरूमा संशोधनका कुरा अरूमा आउँछ, त्यसमा बोल्ने कुराहरू र आम नीति निर्माणको कुरा र सरकारमाथि हाम्रो चाहिँ ड्युटी भनेको सरकारमाथि निगरानी राख्नु।

ಇಲ್ಲ. ಅದರಲ್ಲಿ

diverso.

になったんで、今

0: गरेर कन्ट्रोल जस्तो लाग्दैन र अब यस बारे मेरो अरू साथीहरूको पनि कुरा सुनौला।
1: साथीहरूले फेसबुकहरूमा टिकटहरूमा आयोजन चाहिँ

0: गएर आफैले टुस्न त्यो सहयोग माग्ने बाटो चाहिँ सबै खुला रहन्छ नि। त्यसबारे इन्सपेक्टर रामचन्द्रले के मिलेको खोज्नु ल।
1: आफ्नो विश्वास व्यक्तिलाई चाहिँ यस्ता कुरा समस्या छ। तत्काल उहाँको सहयोग लिएर नजिक अस्पताल

0: कि हाम्रो ऐतिहासिकता यहाँहरूमा कुनै स्वास्थ्य सेवा आवश्यक परेमा कौशल्य अस्पताल बासगढीमा सम्पर्क गर्न अनुरोध गर्दछौ।
1: अस्पतालले प्रदान गर्ने सेवाहरू
0: चौबिसै घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध।
1: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट छाती कलेजो नसा मुटु चेक जाँच गरिन्छ।
0: प्रत्येक दिन नसा तथा न्युरो सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
1: प्यारालाइसिस भई मुख बाँधिने नसा च्याकेर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा एक्युपन्चर थेरापीको विधिबाट उपचार गरिन्छ।
0: नसा च्यापिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एक्युपन्चर थेरापीबाट सफल उपचार गरिन्छ।
1: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बालबालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली शान्ता

entera, son unas arcadas y están en el sitio de la cultura.

Είναι και τι άλλο.

ಮಾಡಿ

0: revealed.
1: Thank you.

Thank you.

自分の考えが分からな

Thank you.

I'm not

Hare Krishna.

ஜெயதேவி மாதிரி நாம் முதல்ல

0: लामो पदार्थको पर्वा किशोर अवस्था भविष्य निर्माण गर्ने समय हो। लामो पदार्थको एक पटकको परिधि पनि मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबाबमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ, तर भने खुल्ला कुरा गरौँ। समाधान लामो पदार्थ होइन, लामो पदार्थबाट टाढा बसौँ, स्वस्थ र उज्यालो भविष्य रोजौँ।
1: रेडियो
2: नमस्कार, मेरो नाम रघुनन्द चौधरी, बाँसगरी नगरपालिका वडा नम्बर 4 वर्षा पानीपुरतिर। म प्रकृति जडीबुटी उद्योग पदार्थ तथा यसमा थुप्रै किसिमका अवसरहरू गर्न चाहन्छु। आफ्नो प्रकृति जडीबुटी उद्योगबाट हामीहरूले ग्यास्ती ग्यासोसँग प्रवासी सुनगर मिर्गी जन्देश भाइ लगायत सबै ठाउँका प्रकारको औषधि उपचार गर्ने गर्छौँ। आफ्नो छन् भने स्वास्थ्य विषाक्त चिजहरू हुँदा सबैको औषधि उपचार गर्ने गर्छौँ र हामी औषधि उपचार गर्दै गर्दाखेरि एकदमै गरिब छौँ भनेर हामीले सिफारिस दिएर आएकालाई मैले प्रशासन लिएर औषधि उपचार गरेको छु। अहिलेसम्म धेरै ठाउँबाट त्यस्तो सिफारिसहरू आएर उपचारहरू पनि सफल उपचार गरिसकेको छु र म घाउ खतिरा कस्तो सुकै घाउ खतिरा भए पनि सबै घाउ खतिराहरूमा हामीहरू औषधि उपचार गर्ने गर्छौँ। जस्तै मासु पुलाएको आँखामा बन्द गर्नाले कलेजो पाउँछन् त छैन, मासु पुलाएको सबै दिने गर्छौँ। मेरो फोन नम्बर 98-86-86-128, 98-86-86-128, 98-21-41 हो। मलाई एकपटक सेवा गर्दै मौका अवश्य दिनुहोला हस्।
3: धन्यवाद। हिसाबसँग सम्पूर्ण सजिलो खेलहरू हिसाबमा एकजना रस्ता यहाँ सिटी पर्ने रस्ता रहेको बन्द सकियो।

0: पक्षहरूको बारेमा विज्ञको कुरा सुन्छौ। हेर्नुहोस्, किराबाट सुक्खा जमिनमा पानी र समी जमिन भोकको फुलले ढाँचा फाट्ने वा पहिले फाटेको छ भने ढाँचा फराकी नहुने र जमिन भाँचिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
1: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो स्तरको लिराको सोचेको त सचेतना पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
0: हो नि, पहिरो जानु कहिले जमिन मुनिबाट चट्टान परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेर ठुला झुल्न सकिन्न?
0: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्तरमा गइहाल्नु पर्छ।
1: घरका समस्यामा निकाल्नु पर्यो, यत्तिकै हेरिहाल्नु हुँदैन।
0: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सर सामान निकाल्ने तर्फ लानु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अनलोभ गरेर थाल्नु भयो भने पहिरोका कारण ज्यान सबै जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे प्रथम, ज्यान नभए के हुन्?
2: एक्सप्रेसद्वारा जनहितमा जारी सङ्केत।

Thank you.

রাখেনি। অরুণদাই বন্য সঙ্গে

Yeah.

Gracias.

Thank you.

Direction for you, Radio Jutara, Rob.

0: शिशु स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता

कार्यक्रम हामी सबसँग सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा म कार्यक्रम सञ्चालिका सृजना भएका रूपमा सहयोग गर्नुहुनेछ प्रोफेसर कथाहरू हामी तपाईँजनाको तर्फबाट जय श्री संसार साझा आवाज मार्फत तपाईँ विभिन्न

सरकार ने सामने 2020 2006 पुरस्कार जितेको थियो किंगडम नेटवर्क सुभाष भूषालले निर्माण गरेको फिल्ममा निर्देशक सुबेदी सुनको लेखन गरेको छ भने विकासले यही फिल्मबाट निर्देशनको डेल गरेका हुन् भने कुनै बेला म्युजिक भिडियो सफल निर्देशकका रूपमा चिनिएका उनले पूजा शाकी सहित कुमारी प्रकाश महाभोज जस्ता फिल्मको स्क्रिप्ट पनि लेखेका थिए। गत मार्चमा सायकल गरिएको सिर्जनाले नातिनी हजुरको भविष्यको सम्बन्धलाई केन्द्रमा राख्दै आधुनिक प्रविधि र मानवीय संवेदनाको कथा प्रस्तुत गरेको छ भने फिल्ममा फ्रान्सेली अभिनेत्री लुआना बजार रामीको मुख्य भूमिकामा रहेको छ भने उनी पुरस्कार विजेता सर्ट फिल्म टु पिपल एक्सचेन्जिङ लाइफ कि अभिनेत्री समेत रहेकी थिइन् भने फिल्ममा आर्यन सिंह पनि अभिनय रहेको छ भन्ने कुराको परमाजमले जानकारी गराइरहेकी छु। र त परमाजमा यति बेला अब पनि पालिरहेको छ नेपाली चलचित्र

चित्र पुगी चाहेका थियौं कि त्यो नेपाली चलचित्र चौडीको पूर्वतामे दुवार माझमा राखेका थियौं। यति बेला दुवार माझमा हामीले नेपाली चलचित्र चौडीको पूर्वको गीत दुवार माझमा सुनाइसकेका छौँ।

ていくシャイナーイオーブ

下的压力，每顿的饭是什么？皮皮都

किरा लाग्छ

0: स्वस्थ चित्त
1: रेडियो प्रभाकर द्वारा जारी संदेश।

parlare di cellulare, sono di cosa hai sapere.

up to

Thank you.

0: नहीं तो सकें सारे काम ठीक होता हो तरह को जीवन जस्ती
1: चाइना

Chapter 7.

sul suo trailer.

सक्छ र ती हिम क्षेत्रमा स्टिगेसन घट्दा फेरि घटि घट्न सक्छ हिमतलहरू स्टिक विस्फोट हुन सक्छ त्यस कारणले जोखिम चाहिँ अब यो सय वर्ष आउँदैन

0: अध्यक्ष पदका प्रमुख सविदास खान्त पर्मुपाठी पितामा कचहरी लिम्चाको कचहरीमा नगर तथा साठुवडा बाल अधिकार समितिका प्रतिनिधि सहभागी रहँदा स्थानीय तहमा बाल अधिकारको अवस्था हो बाल संरक्षणका विषयमा संयुक्त समीक्षा कमिटीसँग संरक्षण प्रणालीमा थप प्रभावकारी संयात्मक हो उत्तरदायी परेका विषयमा छलफल भइरहेका र शहरी जोखिममा नगर बाल बालिकाको पहिचान अभिलेखीकरण व्यवस्थित संयन्त्र विकास गर्न निर्णय गर्दा राज्य भाषा हिंसा दुर्व्यवहार शोषण औषध दुरुपयोग मानव बेचिखन विद्यालय छोडा अवस्था लगायत जोखिममा बुढा तथा समुदाय स्तरमा से परिचान देखा आवश्यक सेवा प्रत्येक समुचे समयमा एकत्रका व्यवस्था सुदृढ गर्न हुँदा उसैका बुढा बाल अधिकार समितिमा निर्णयको जारी गर्न निर्णय तथा बाल संरक्षण सम्बन्धी समस्या बोल्ने वर्ग व्यवस्थित अभिलेख गर्न तथा वर्ग सञ्जाल धार्मिक सञ्जाल बाल तथा युवा क्लब शैक्षिक हो समुदायका आधारित संरक्षण संयन्त्रमा सक्रिय परिणाम निर्णय समेत हुँदा कार्यक्रममा प्रारम्भ गर्ने नेपाल बाँकी उन्नाइसको क्लब हो राधाकृष्ण थारू जनसेवा केन्द्रका साझेदारीमा सञ्चालित सुरक्षित भविष्य परियोजनाका प्राथमिक तथा आर्थिक सहयोगमा विलक हो बर्दियाका गुलरिया नगरपालिका दुई सम्भ्रम बस्ती टोल नम्बर तीनमा से प्रहरी लागू औषध ब्राउन सुगर सहित एकजना पक्राउ पर्दा पक्राउ पर्नमा उनी ठाउँका विशाल चौधरीहरूबाट जिल्ला प्रहरी कार्य बर्दियाका अनुसार प्रहरी चौकी खैरापुरमा से प्रहरी सहायक निरीक्षक उमेर बहादुर साईको नेतृत्वमा खटला प्रहरी टोली चौधरीहरू ब्राउन सुगर हो राष्ट्रिक सहित नियन्त्रण मेलको पक्राउ चालक चौधरी उपलब्ध औषध सम्बन्धी थप अनुसन्धान पुगेर जिल्ला प्रहरी कार्यालय प्रतिया समेको बासरी नगरपालिका विद्यालयमा अध्ययनरत किशोरी दोकान पाठकहरूको मतदान समस्या बसैना एसपिपी खोप लगाइदेवा एसपिपी खोप पाठ्यक्रम क्यान्सर रोकथाम दबाब लगाइदा यी खोप कुन उमेर समूहका किशोरीकन कार्य हो पछिका लगाइदा गएका स्वास्थ्य शाखा बाँसवारीको प्रमुख कुलबहादुर विष्ट र कुशलवादी
1: किशोर

Thank you.

शरीरगत वनस्पति नरमपटलबाट उत्पन्न आर्थिक पत्रकार समाज सृजनको अठाइसौं साधन सभामा सम्बोधन गर्दै राष्ट्रपति वर्गले अन्तर्राष्ट्रिय समुदायमा समेत पहल विकिर लोकबाट पीट उहाँको अनुसार नेपालको पक्ष वर्ग परिकार प्रस्तुत र राष्ट्र ब्याङ्कका डेप्युटी गभर्नर ओ महानिवक्ताको कार्यालयको सह महानिवक्ता सहित पाँच छ जहाँका टोली परिचालन गरिएका टोली हाल मलेसियामा रहेको काम गर्ने हुँदा उहाँ चलिरहेबाट एफएम एफ एटीएफ को विषयमा अब अमेरिकी र

0: तिम्रा प्रश्न तिम्रा भावना अनि तिम्रा अनुभव अब मनमै राखौ।
1: माया मित्रता शरीर सम्बन्ध सुरक्षा र आफ्नो निर्णयका कुरा बुझौ सोधौ अनि खुली

0: सुन रोज प्रभात समाचार।
1: विश्व स्वास्थ्य संगठन के अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रसूतित तथा तैयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिँडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सुकुरी भोजन, पर्याप्त निद्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष पुगेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिनो पदार्थ, माछा मासु कम खाऊ। खानामा सात्ता र फल फुल खाऊ।
0: मद्यपान र धुम्रपान सेवन नगरौ।
1: स्वस्थ रहौ, सुखमय जीवन बिताउ।
2: रेडियो प्रभा एफएम द्वारा सन्देश।

साथी र मसँगै सँगै त अनि मेरो साथीको चाहिँ यतिबाट यस्तो साइबर क्राइम

0: खुला सकेला सरदम की माटी सरदा उसको डिमांड पर ही बना सकता कहीं एक लगा उसे भेजा और फिर एक को फोटो पठाओ जैसे कि हजार बार रिप्लाई दिन बना पहले कि बने विशेषज्ञ कई खुला सुना
1: म प्रहरी वरिष्ठ हुँदा कुमारी बसेपछि महिलाको सेक्टरमा मैले काम गर्दैछु र मुक्त शाखा पनि हेर्ने गरेको छु अब हामीलाई चाहिँ त्यस्तो थ्रेडिङको हिसाबले हाम्रो चाहिँ म्यासेज आउँछ भनेपछि हामीले घरको फ्यामिलीसँग कुरा गर्ने त्यसपछि आफ्नो मम्मी साथीहरूसँग कुरा गर्ने अब उहाँले चाहिँ इग्नोर गर्यो भनेपछि चाहिँ आफ्नो घर फ्यामिलीसँग कुरा गर्ने घर फ्यामिलीले चाहिँ कुनै न कुनै बाटो त अवश्य देखाउनुहुन्छ त्यस पछाडि तपाईँहरू चाहिँ प्रहरी कार्यालयमा आउने प्रहरी कार्यालयमा उसले गरेको मानव तपाईँको बोयफ्रेन्डले गरेको म्यासेजहरू समयपछि तपाईँ स्क्रिनसट गरेर राख्ने होइन त्यसको फोटो कपी सहित हामी कहाँ चाहिँ उजुरी लिएर आउनुपर्छ त्यो उजुरी दिइसके पछाडि हामीले चाहिँ कानुनी प्रोसेस के छ हामी त्यो चाहिँ गर्नेछौँ त्यसो भए एक्लै भिडियो फोटो डिलिट गराइहाल्छ भने प्लान सेभ नहुन सक्छ पहिले प्रुफ सेभ गर्ने अनि हटाउन उसको डिमान्ड पुरा नगर्ने एक एकाउन्ट बनाएर साथीहरूलाई पठाइरहेको छ भने त्यस्तो बेला झन् पब्लिक हुन्छ नि अब अर्को ग्रुपमा साथीहरूकै कुरा सुनौ साथीहरूले अब मलाई बताएपछि म चाहिँ अब अरू कसैलाई अब एउटा पुलिस साथीलाई खबर गर्छु पुलिस साथीलाई चाहिँ अनि उहाँको धेरै भिडियो बनाएर पोस्ट गर्छ उहाँको परिचय दिएर मलाई कारवाही गर्नुभयो भने यस्तो धमकाउनेहरूलाई चाहिँ अब साइबरनी निकायहरू पनि रहेको छ त्यहाँ चाहिँ उजुरीहरू गर्ने आफूले अनि कालिम्पोङमा चाहिँ कारोबार गर्न लगाउने गर्ने अनि जस कारणले गर्दा चाहिँ पछि पनि ब्ल्याकमेलहरू गर्ने हुन्छ त्यस्तो समस्याहरूबाट चाहिँ फोटो प्रेमीको बेलाका महिला सेटका प्रमुख कुमारी लक्ष्मी सिंहको कुरा सुना तपाईँहरू कानुनी दायरा पठाउनुभन्दा अगाडि फोटोमा भिडियो तपाईँको पोस्ट भइसकेको छ भने पहिले पोस्ट एकाउन्ट र तपाईँले पठाएको म्यासेजको प्रुफ सेभ गर्नुपर्छ त्यो अत्यन्त जरुरी छ त्यस पछाडि सम्बन्धित सोसियल मिडियामा पोस्ट एकाउन्टलाई रिपोर्ट गर्न सकिन्छ त्यो चाहिँ तपाईँहरूले आफै पनि स्वयं पनि गर्न सक्नुहुन्छ होइन
0: साथीहरू समुद्र पुगेपछि कसैले पनि हाम्रो फोटो जवाबलाई हतियार बनाउने अधिकार हुँदैन फोटो पैसा भेट्ने सहमति माग्ने म्यासेज र प्रोफाइलको प्रुफ सेभ गर्ने पासवर्ड चेन्ज गरेर एकाउन्ट सिक्योर गर्ने पोस्ट वा फेस एकाउन्ट रिपोर्ट गर्ने फोटो पहिले ट्रस्ट गरेर पठाएको हुन सक्छ तर त्यसै धम्कीमा गर्न जुन डिसिजन हाम्रो होइन डरले होइन सही स्थिति कुरा ह्यान्डल गरौँ किनकि यो हो तिम्रो आफ्नै माएको टोल फ्री नम्बर अहिले नै मेरी पनि बिदा हुन्छु फेरि भेटौँ।

Thank you.

0: पनि मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ।
1: साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ।
0: तनाव पनि खुल्ला कुरा गरौँ। समाधान लागु पदार्थ होइन,
1: लागु पदार्थबाट टाढा बसौँ। स्वस्थ र उज्यालो भविष्य रोजौँ।
2: रेडियो गुल्मा एफएम द्वारा सन्देश।

ಸಂಬಂಧ ಮಾತುಕತೆ ಸಂಬಂಧ ಮಾತುಕತೆ ಸಂಬಂಧ

सबैले सबैलाई सहयोग गरेर मान्यता

सूचक हरे पनि सञ्चालन तथा खाद्य सुरक्षाको व्यवस्था परम स्वास्थ्यका दृष्टिले महत्वपूर्ण हुन्छ। उनीहरू 25 जनामा जाडा पखाला देखिनु संख्या ठूलो नभए पनि कस्तै शिविरमा बसोबास गर्ने धेरै मानिसहरूमा संक्रमण फैलिन सक्ने

पूर्वमा 228 नगरपरासी पश्चिममा 222 नगरकोटमा 129 र

नेताले पार्टीको सम्पूर्ण एकताका लागि अपील गर्दै साझा वक्तव्य जारी गरेका छन्। देश गम्भीर संकटमा रहेको र राजनैतिक अस्थिरता बढ़िरहेको भन्दै उनीहरूले कांग्रेसलाई एकबद्धता बढाउन सफा नेतृत्वको ध्यान आकर्षण गराएका हुन्। महालक्ष्मी उपाध्याय दिना सुरेन्द्र पाण्डे श्याम घिमिरे जीवन बहादुर शाही लगायत 25 जना नेताहरूको हस्ताक्षर रहेको प्रेस विज्ञप्तीमा पार्टीभित्रको आन्तरिक कलहले कांग्रेसलाई मात्र नभई समग्र राष्ट्रिय राजनीतिलाई नै कलहको दिशामा धकेलेको चिन्ता व्यक्त गर्नुभएको हो। नेताहरूले 15 महाधिवेशनको कार्यकालका तत्काल स्थगन गर्न पार्टीका दुवै पक्षबीच यथाशीघ्र सम्पूर्ण एकताका लागि निर्णय वार्ता

विकास मन्त्रालय समिति गठन गरेको छ। यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा आज गठित समितिले सार्वजनिक यातायात क्षेत्रमा भएको क्षतिपूर्तिको आधार तथा यससँग सम्बन्धित अन्य विषयको अध्ययन गरी 15 दिनभित्र आवश्यक राय सुझाव सहितको प्रतिवेदन मन्त्री समक्ष पेश गर्नेछ।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब विशेष श्रृङ्खला मिलिजुली नेपाली
1: रसुवा र नुवाकोट जिल्लाका बाढी प्रभावित क्षेत्रमा हैजा लाग्न नदिने खोप लगाउने काम भइरहेको छ। तपाईँले यो खोप लगाउनु भएको छ कि छैन भने आफूलाई प्रयोग गर्ने खोप केन्द्रमा गएर हैजा रोग विरुद्धको खोप लगाउनु है। जनस्वास्थ्य कार्यालय रसुवाका प्रमुख निरुद्धोष खती मगर

संघा पूर्ण सक्नु छ। तपाईं भक्तको विक्रम नगर पालिका वडा नम्बर एक मा बस्नुहुन्छ। वडा कार्यालयले अहिले पानी प्रभावितको परिचय खोल्ने कारण

0: छेकेको छ। हामीले त्यो प्रकारले राजा कार्य बनायौँ, अरू भित्री ढुङ्गा अरूले भूकम्पमा जसरी दामी नगरोस् भन्ने हिसाबले राजा कार्य बनायौँ। मेरो कार पनि लगभग लाखौँ रुपियाँ लगानी गरेर जसले व्यवसाय गरेर आएका छन् उहाँहरू पनि धेरै नै हो, उहाँहरू पनि सुविधामा वञ्चित नहोस् भनेर त्यो वर्गीकरण चाहिँ मेरो कार्ड चाहिँ हामीले उहाँहरूले त्यसरी दियौँ। तर अर्को बनायौँ पहिलो कार्ड जसले कुरा भाडामा लिएर बसिरहेका छन् उहाँहरू पनि त धेरै नै हो, उहाँहरूलाई पनि रातका नगरपालिकाले सामग्री दिनुपर्छ भनेर उहाँहरू चाहिँ पहिलो कार्ड बनाए। कार्ड बनाउनु एउटा कालीमा आउनु पर्यो। हामीले चाहिँ त्यहाँ जस्ता छिटी भएका छन् उहाँहरूको हामीले समाधान छ, अनि जसका पसल जसले नगरपालिकामा दर्ता गरेर लगानी गरेर बसेका छन् उहाँहरूको पनि रेट हामीसँग त छ, तैपनि त्यसलाई भेरिफिकेसनको लागि हामीले सूचना निकालेर उहाँहरूले एउटा कार्यमा आएर तपाईँहरूले आफ्नो घर बेटीको नाम र आफ्नो पसलको नाम या व्यापार गरेको फर्मको नाम र बेटीको नाम टिपे दिउँ भनेर हामीले सूचना आह्वान गर्यो। त्यो अन्तर्गत उहाँहरूको नाम आयो र कोठामा भाँडामा बस्नेहरूले पनि तपाईँहरूको घर बेटीको हो, उहाँहरूको आइडेन्टिटी चाहिँ तपाईँहरूले चाहिँ नाम टिपाउनु भनेर भनेको छौँ। यो क्रम चाहिँ जारी नै छ, फोनबाट सम्पर्क आउनुहुन्छ। हामी यो नाममा पनि सामाजिक सञ्जालमा पनि प्रकाशित गर्छौँ। मेरो नम्बर 98512601 अनि यसमा फोन गऱ्यो भने सबै कुरा थाहा पाउन सक्नुहुन्छ। वाट्सएप गर्नुहुन्छ भने 98010603।
1: तपाईँको उहाँले पनि यस्तै कार्ड बताइरहेको हुन सक्छ। आफ्नो वडा वा पालिकामा बुझ्नुहोस् है, अनि फर्सी मिटा पनि भन्नुहोस्। नुवाकोटको देवी घाटमा डेलिभेट सञ्चालनमा आएको छ र तपाईँले यो पुल प्रयोग गर्दा विशेष ख्याल गर्नुपर्छ।
2: Sure.

believe that it was because most of them

Radio Privada de Fontclara, Xavi Pujari i Santis.

0: রাইসটাকে সম্পূর্ণ শুরু করে দিল তো আজ আমি ওই জানো তো প্রভু ওটা ছিলাম তো পারে না ঠিক কি করা শুনছেন
1: हामीले त पहिलो ईश्वरको लीलाको सम्झेको त सचेत भन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है
2: हो नि पहिलो जान पहिले जमिन मुनिबाट चट्टान परेको जस्तो ठुलो आवाज आउने पानीको मुल सुक्ने वा धमिलो हुने रुख र बिजुलीका फोहोरहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छ
1: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
2: त्यसो भनेर कहाँ हुन्छ पहिलो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नु पर्छ
1: घरका सरसामान निकाल्नु पर्यो यत्रुकै हेरिहाल्नु मिलेन
2: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन घरका सरसामान निकाले त लानु भनेको जोखिम बढाउनु हो सामानको लोप गरेर अमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान पनि जान सक्छ
1: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचेको छ ज्यान नभए के हुन्
3: रेडियो एफएमद्वारा सबै कुरा

estudio con el mar y canto.

Thank you.

0: स्वागत सरकारले रक्षा बाहिमा बेपत्ता भएका हरूको परिवारका सदस्यहरूबाट सत्र साथमा धेरैको डिएनए नमुना सङ्कलन गरिएको जनाएको छ। फेला परेका शवहरूको पहिचानको निम्ति सरकारले सम्पर्कविहीन व्यक्तिका नजिकको रगतका आफन्तलाई डिएनए निदान गर्न रगत दिन आग्रह गरेको छ। बाढीमा परेर ज्यान गुमाएका झन्डै 14 जनाको शव फेला परेको छ भने 5,000 जति सम्पर्कविहीन रहेको अधिकारीहरूले जनाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिचान नभएका सबैजसो शवबाट डिएनएको नमुना सङ्कलन भइसकेको छ। यसमा मिलाउनको निम्ति बेपत्ता भएकाहरूका आफन्तहरूले पनि डिएनए नमुना दिने काम भइरहेको प्राधिकरणकी प्रवक्ता शान्ति महाले जानकारी दिइन्। नेपाल प्रहरीका प्रवक्ता डिआइजी अभिनायक काफेले अहिलेसम्म सम्पूर्ण डिएनए नमुना मध्ये करिब 300 वटाको परीक्षण सकिसकेको जानकारी आफूले दिएको बताए। उनका अनुसार श्राव र आफन्त दुवै नमुनाको परीक्षण सकिएपछि सत्र राहत मिलान गरेर एकै पटक श्राव हस्तान्तरण प्रक्रिया थालिनेछ। हालसम्म भएको भारतीय क्षतिको पछिल्लो जानकारी दिँदै फेरि प्राधिकरणको प्रवक्ता शान्ति महत
1: हामीले प्रश्न पनि अगाडि सम्म गरेको

कति दिन लाग्छ?

0: 那个房子。
1: तीव्र भावना अनि तीव्र अनुभव अब मन में लाखों

Ja,

कृषि

0: यसै स्वतन्त्र सहित अनिकारक नि रहे यति सम्पन्न उपचार केन्द्रमा जानेको
1: नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय एपिडेमियोलोजी तथा रोग नियन्त्रण शाखा

Ramana Vishnu Purana, Sanskrit Prasadi Sankhi.

Thank you.